0: नेपाल वाणी एफएम 94.9 हामीलाई सुन्दै गर्नुहोस्, हामी तपाईसँगै छौ।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 2 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: खुरद रोग विरूद्ध चौथो चरणको खोप सञ्चालन सम्बन्धी भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामको अत्यन्त जरूरी सूचना। खुरद रोग विश्वको सबैभन्दा सानो विषाणु भाइरसबाट खुरफट्टा जनावर जस्तै गाई भैंसी भेडा बाख्रा बंगुर आदिमा देखा पर्ने सरुवा रोग हो। खुरद रोगका लक्षणहरू: रोग लागेको पशुहरूको मुखभित्र सुरुमा पोलेको फोका जस्तो देखा पर्ने र पछि फोकाहरू फुटेर घाउ बन्ने हुनाले राम्रोसँग दाना पानी खान नसक्ने हुन्छन्। मुखबाट रेल चुहिने, अत्याधिक ज्वरो आउने, खुरका काप तथा वरिपरि घाउहरू देखिने, खोच्याउने, गर्भिणी पशुहरू तुइने, दुधालु पशुहरूमा दूध घट्ने तथा भर्खर जन्मेका पाडा बाछाहरूको मृत्यु समेत हुने गर्छ। पशुको रेल संसर्ग, लसपस, दूधको भाँडा, कुडो, खुरको घाउ आदिको माध्यमबाट यो रोग सर्दछ। यस रोगको कारणबाट दुहुनु पशुहरूमा अत्याधिक मात्रामा दूध घट्ने भएकाले किसानलाई ठूलो नोक्सानी पुग्दछ। यस रोगको रोकथाम तथा नियन्त्रणका लागि इलाम जिल्लामा रहेको सबै पालिकाहरूको वाडाहरूमा खुरद रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको हुँदा सबै कृषकहरूलाई आफ्नो पशुहरूमा खोप लगाई खुरद रोग नियन्त्रणमा सहयोग गर्न अनुरोध छ। खोप सञ्चालन नीति 2083 वैशाख 26 गतेदेखि 2083 जेठ 26 गतेसम्म। खोप सञ्चालन निकाय इलाम जिल्लामा स्थानीय तहमा रहेको पशु सेवा शाखाहरू। थप जानकारीका लागि केही बुझ्न परेमा प्राविधिक मणि कुमार राई मोबाइल नम्बर 98511 36122 भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम।

0: sip on your extreme energy drink.
1: यदि तपाईँ एचआईभी एड्स भएको व्यक्तिसँग डराउनुहुन्छ भने तपाईँको डर गलत असत्य र अज्ञानतामाथि आधारित छ। एचआईभीको समयमै जाँच र उपचार गरे लामो समय स्वस्थकर जिन्दगी जिउन सकिन्छ। एचआईभी एड्स पछि पनि जिन्दगी छ है भन्ने कुरा बुझौं बुझाउ। एचआईभी संक्रमितलाई माया गरौं, भेदभाव नगरौं। सेभ द चिल्ड्रेनको सहयोगमा
2: इलामद्वारा जनहितमा जारी सन्देश। के तपाईँ एचआईभीको औषधि एआरभीको सेवन गरिरहनु भएको छ? औषधि सेवन गरिरहँदा तपाईँलाई म स्वस्थ छु अब सँगै औषधि किन खाने भन्ने लाग्न सक्छ।
3: तर याद गर्नुहोस्, एचआईभीको औषधि प्रत्येक दिन नसुटाई सेवन गर्नुपर्छ।
2: यसले तपाईँको स्वास्थ्यलाई सबल बनाउन मद्दत गर्छ।
3: यदि बीचैमा छोड्नु भयो भने अन्य स्वास्थ्य समस्याहरू आउन सक्छ।
2: आफू स्वस्थ भई सम्मानित जीवन बाँचौ, परिवार तथा समाजका लागि जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं।
3: एचआईभी व्यवस्थापनका लागि राष्ट्रिय एचआईभी तथा एड्स महासंघको अभियान।
2: एचआईभी रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र ग्लोबल फण्ड सेभ द चिल्ड्रेनको सहयोगमा
4: इलामद्वारा जनहितमा जारी सन्देश।
5: कोही मान्छे ढुङ्गा हुन्छन्, कोही फुलको थुङ्गा हुन्छन्, कोही बगाउने आधी भेला, कोही बचाउने ढुङ्गा हुन्छन्। नमस्कार, म नवराज लम्साल। यतिखेर यहाँहरू सुन्दै हुनुहुन्छ नेपाल वाणी एफएम 94.9 मेगाहर्ज, मेरो मनको रेडियो।

0: सूचना सूचना सूचना नेपाल सरकारले हाब्रेको चोरी शिकारमा संलग्न हुने तथा नियन्त्रणमा राख्ने व्यक्तिलाई 5 देखि 15 वर्षसम्म कैद वा 5 लाखदेखि 10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था गरेको छ। सूचना सूचना
1: दाई किन यस्तो सूचना जारी भएको हाम्रो गाउँमा?
2: सुन पासाङ, तिनी हामी जस्तो गाउँका मानिसले हाब्रे संरक्षणको महत्व थाहा नभएर कसैको भ्रममा परेर फस्न सक्छन् कि भनेर होला नि।
1: ए हो र, अनि किन संरक्षण गर्नुपर्छ त हाब्रे र यसो वासस्थानको?
2: हाब्रे दुर्लभ र नेपालमा संरक्षित जनावर हो। हाब्रेलाई जोगाएमा वन वातावरणसँगै अरू जनावर पनि जोगिन्छ। यति मात्र कहाँ हो र, हाब्रेलाई संरक्षण गरे पर्यटन प्रवर्धनमा सहयोग पुग्न गई स्थानीयको आमदानी बढाउन सहयोग पुग्ने र हाम्रो भावी सन्ततिको लागि पनि हाब्रे जोगाउनु पर्छ नि।
1: अनि यसको संरक्षण कसरी गर्न सकिन्छ त बनबाले दाई?
2: मालिङ्गो निगालोको अधिक प्रयोग, चोरी सिकारी, वन डडेलो आदि कार्यको नियन्त्रणमा ध्यान दिनुपर्छ। जनसमुदायलाई हाब्रेको महत्वको बारेमा शिक्षित गराउने र यसको वासस्थानको संरक्षण गर्ने गतिविधि गराउनु पर्छ।
1: ओहो, मैले त बुझे, अब बुझ्ने र बुझाउने पालो तपाईँहरूको ल।
2: विश्वबाट लोक उन्मुख अवस्थामा रहेको हाब्रे रेड पाण्डाको संरक्षण हाम्रो साझा दायित्व।
3: रेड पाण्डा नेटवर्कद्वारा जनहितमा जारी सन्देश।

नमस्ते, म गायक जगदीश समाल। यहाँहरू सुन्दै हुनुहुन्छ नेपाल बाणी एफएम, मेरो मनको रेडियो।

0: प्रस्तुत छ नेपालमै पहिलो पटक आफ्नो आवश्यकता अनुसार एसएमएस भोइस र डेटा छनौट गर्न मिल्ने एनसेल माई प्लान अब न्यूनतम रु 500 मै एनसेल सेन्टर वा एनसेल एपमा गई माई प्लान सेवा लिनुहोस् साथै निशुल्क एनसेल टक टाइम र एसएमएस सेवा बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म पनि पाउनुहोस् यो सेवा हाल पोस्ट पेड र बिज प्लानका लागि मात्र रहेको छ विस्तृत जानकारीका लागि 9007 डायल गर्नुहोस् एनसेल आज भोलि सधैँ सँगै
1: नमस्कार म डाक्टर विनोद भट्टराई न्यूरोसर्जन बीएनसी मेडिकल कलेज अब अहिले हाम्रो यो सवारी दुर्घटना भनेको एकदमै जटिल किसिमको एउटा चोटपटकको एउटा कारण छ अब यो धेरै कुराहरू हामीले आफूले पनि प्रिभेन्ट गर्न सक्ने कुरा हो जस्तै हेलमेट लगाउने होइन मादक पदार्थ खाएर सवारी नचलाउने र यो हाम्रो जस्तो रोड छ यसमा स्पिड कम स्पिडमा सवारी साधन चलाउने यो तरिकाले हामीले हेड इन्जुरीहरू प्रिभेन्ट गर्न सक्छौ र यदि चोटपटक लागेमा अनि यदि एकदमै मान्छेको होस कम छ होइन यदि भमिट भइरहेछ र मान्छेको होस कम भएको खण्डमा चाहिँ कुनै न कुनै सिटी स्क्यान भएको ठाउँमा गएर जति सक्दो चाँडै सिटी स्क्यान गराउन जरुरत देखिन्छ र यस कारणले गर्दाखेरि उपचारमा पनि चाँडै जति चाँडै भयो त्यति राम्रो हुन्छ यस कारणले गर्दाखेरि यो हाम्रो सवारी दुर्घटना सकेसम्म प्रिभेन्ट गर्ने हो र भइसकेपछि पनि र जति सक्दो चाँडै यो यसको उपचार हुने ठाउँमा गएर उपचार गराउनु पर्छ
2: माई मेडिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ
3: डाक्टर आभास निरौला जेठ 21 गते बिहिबार आउँदै हुनुहुन्छ
4: उपचार हुने रोगहरू मानसिक तनाव भएमा टाउको दुखेमा निन्द्रा नलाग्ने उदासीन हुने गिर्सने घबराहट हुने एकोरिने छारे रोग हुने साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला
5: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर
3: आनन्दराज खनाल आउँदै हुनुहुन्छ
4: उपचार हुने रोगहरू हाड जोड्ने नशा बाथ रोग ढाड कम्बर छाती नशा झमझम गर्ने नशा च्यापिएको हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला
3: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ जेठ 14 गते बिहिबार आउँदै हुनुहुन्छ
2: छाला तथा सौन्दर्य रोग विशेषज्ञ
3: डाक्टर माधव जेठ 21 गते बिहिबार आउँदै हुनुहुन्छ
4: शरीरमा चार दुबी घाउ खटिरा छाला पिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला
2: अंशुमानी जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असार 4 गते बिहिबार माई मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर भिडियो एक्सरे रगत पिसाब ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ मुटु पेट छाती मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी अस्पतालबाट जेठ 21 गते बिहिबार आउँदै हुनुहुन्छ
2: माई मेडिकल हल नवीन चोक इलाम 0725311065 98 427 24 577 98 14 95 25 77 सम्पर्क स्थान माई मेडिकल नवीन चोक इलाम बजार सम्पर्क नम्बर 0725311065

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सभामुख अरियालको आह्वान सम्बन्धी खबरबाट, सभामुख डोलप्रसाद अरियालले देशलाई समृद्ध र भ्रष्टाचार मुक्त बनाउन सरकार गलत दिशामा गएको खण्डमा सचेत गराउन आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख अरियालले सरकारले काममा ढिलाइ गरेमा वा गल्ती गरेमा नागरिक समाजले खबरदारी गर्नुपर्ने बताउनु भएको हो। उहाँले जनताको आवश्यकता अनुसारको कानून निर्माणका लागि व्यवस्थापिकालाई आवश्यक सुझाव दिन र सांसदहरूलाई निरन्तर घचघच्याउन समेत आह्वान गर्नुभएको छ। हाम्रै पुस्ताले देशमा सुशासन कायम गर्नुपर्नेमा जोड़ दिँदै सभामुख अरियालले निजी क्षेत्रलाई प्रोत्साहन गरी विदेशिएका युवाहरूलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्नेमा जोड़ दिनुभएको छ। साथै उहाँले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ र जानकी मन्दिर जस्ता नेपालका अथाह प्राकृतिक तथा धार्मिक सम्पदाहरूलाई विश्व सामु चिनाएर पर्यटनको प्रमुख केन्द्र बनाउनुपर्ने बताउनु भएको छ। नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा अहिले बैठक बसिरहेको हो। बैठकमा सरकारले भर्खरै ल्याएको नयाँ बजेट र संसदको आगामी रणनीतिबारे छलफल भइरहेको नेताहरूले बताएका छन्। यसका साथै राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनका विषयमा पनि एमाले सांसदहरूबीच छलफल हुने एमाले संसदीय दलको कार्यालयले जनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुरानो नाममा स्थापित राजनैतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ। पार्टीको अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै अध्यक्ष ओलीले भू राजनैतिक द्वन्द्वमा नेपाली भूमिलाई दुरूपयोग गर्न चाहने स्वार्थी तत्वहरूको चलखेल बढ़ेको उल्लेख गर्नुभएको हो। उहाँले निर्वाचनको परिणामपछि पार्टीमा देखिएको निराशा अन्त्य गर्न चाँडै पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढ़ाइने पनि बताउनु भएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमाले 11 महाधिवेशनपछिको पहिलो ठूलो कार्य विभाजन सार्वजनिक गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि आज साँझ नेपाल आइपुग्दै हुनुहुन्छ। हिजो भारत आइपुग्नुभएकी उहाँ नयाँ दिल्ली हुँदै काठमाडौँ आउन लाग्नु भएको हो। वर्तमान बालेन सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो। नेपाल स्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको एसेन्ट समिट 2026 प्रमुख अतिथिका रूपमा भाग लिन उहाँ नेपाल आउन लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीका अनुसार नेपाल बसाएका क्रममा उपविदेश मन्त्री रोजर्सले परराष्ट्र मन्त्री सुशीर खनाल र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसै गरी उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि उहाँको प्रधानमन्त्री बालेन शाहसँग भने भेटवार्ता हुने छैन। यसअघि गत वैशाखमा नेपाल भ्रमणमा आएका अमेरिकाका सहायक विदेश मन्त्री पल कपूर र विशेष दूत सर्जियो गोरसँग पनि प्रधानमन्त्री शाहको भेटवार्ता भएको थिएन। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना हुनु भएको छ। उहाँलाई निमोनिया भएपछि ललितपुरको भैंसेपाटी स्थित मेरी स्वीटी अस्पतालमा भर्ना गरिएको हो। अहिले उहाँको चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: बेकोका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सशस्त्र प्रहरी बलको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढ़ीमा फँसेका 20 महिलाको सकुशल उदार गरेको छ। जंगलमा निउरो टिप्न र दाउरा घाँस गर्न गएका उनीहरूलाई एक्कासी बाढ़ी आएपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा उद्धार गरिएको हो। पहाड़ी भेगमा वर्षा भएसँगै तराईका नदीहरूमा बाढ़ी आउन सक्ने भएकाले सतर्क रहन सशस्त्र प्रहरीले आह्वान गरेको छ। बाढ़ी र पहिरोका कारण देशका मुख्य राजमार्गहरूको आवागमन नराम्ररी प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। कोशी प्रदेशको पाँचथर स्थित मध्य पहाड़ी लोकमार्ग बाढ़ी र पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुर र संखुवा सभाका सड़क खण्डहरू एकतर्फी मात्र सुचारू छन्। यता बागमती प्रदेशमा सड़क ढलानका कारण कुलेखानी फाखेल फर्फिङ खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ भने बाढ़ीको जोखिमका कारण बीपी राजमार्गको खुरकोट नेपालथोक खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। उता गण्डकीको बेनीझुमसम र सिद्धार्थ राजमार्ग पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहँदा कर्णालीको हुम्ला स्थित हिलसा सेमीखोट खण्ड पनि यातायात बन्द गरिएको छ। यस वर्षको वसन्त ऋतुमा सगरमाथा लगायतका हिमालयरोहणका क्रममा 7 आरोही र गाइडको ज्यान गएको छ। पर्यटन विभागका अनुसार मृत्यु हुनेमा 2 भारतीय सहित 4 विदेशी नागरिक र 3 नेपाली माउन्टेन गाइड रहेका छन्। सगरमाथा आरोहण गरी फर्कने क्रममा भारतीय नागरिकहरू अरूण कुमार तिवारी र सन्दीप आर्यको मृत्यु भएको छ भने खुम्बु आइसफल र आधार शिविर क्षेत्रमा गाइडहरू विजय घिमिरे, लाक्पा डेन्जुई शेर्पा र फुरा गेलजेन शेर्पाको ज्यान गएको हो। यस्तै मकालु हिमालमा विदेशी नागरिकहरू डेभिड रुबिनेक र जोहानसेन सेडीको निधन भएको छ। मृत्यु भएका अन्यको शव व्यवस्थापन गरिए पनि हिलारी स्टेफ नजिकै ज्यान गुमाएका भारतीय आरोही अरूण कुमार तिवारीको शव भने सगरमाथामै छाडिने भएको छ। अत्यधिक चिसोका कारण शव टुक्रन सक्ने जोखिम, भौगोलिक कठिनाई र करिब 90 लाख रूपियाँसम्म खर्च हुन सक्ने भएपछि परिवारले सबलाई देवभूमिका रूपमा हिमालमै छाड्ने निर्णय गरेको विभागले जनाएको छ। खानी तथा भूगर्भ विभागले नेपालमै पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजना अन्तर्गत विभाग र चाइना जियोलोजिकल सर्भे बीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको हो। परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार दैलेखको झलझलेमा पहिलो चरणको ड्रिलिङ, सिस्मिक र जियोलोजिकल सर्वे सफलतापूर्वक सम्पन्न भइसकेका छन्। नमूना परीक्षणले समेत उक्त क्षेत्रमा पेट्रोल र प्राकृतिक ग्यासको बलियो सम्भावना पुष्टि गरेको र यो परियोजना सफल भएमा इन्धन आयातमा विदेशी नै ठूलो रकम कटौती भई मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। हिमाली जिल्ला मनाङको नासो गाउँपालिकामा नयाँ अस्पताल भवनको शिलान्यास गरिएको छ। नासो गाउँपालिका 5 निर्माण हुन लागेको अस्पताल भवनको आज भारतीय राजदूतावास नियोग उप प्रमुख डाक्टर राकेश पाण्डे र गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत करिब 5,60,00,000 रूपियाँ आर्थिक सहायतामा बन्न लागेको यो स्वास्थ्य आयोजना नासो गाउँपालिकाकै प्रत्यक्ष रेखदेख र समन्वयमा कार्यान्वयन हुने जनाइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नया वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। म्यानमारका राष्ट्रपति मिन आङ ह्वाइङ भारतको 5 दिने औपचारिक भ्रमणमा निस्किएका छन्। गत अप्रेलमा म्यानमारको राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेपछि उनको यो नै पहिलो विदेश भ्रमण हो। आज भारत आइपुगेका राष्ट्रपति ह्वाइङले आफ्नो भ्रमणको शुरूआत बिहार स्थित ऐतिहासिक बौद्ध तीर्थस्थल बोधगयाबाट शुरू गरेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहारमा उनलाई स्वागत गर्दै यो भ्रमणले दुई देशबीचको बलियो आध्यात्मिक, ऐतिहासिक र जनस्तरको सम्बन्धलाई प्रतिविम्बित गर्ने बताएका छन्। भ्रमणका क्रममा आगामी सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग उच्च स्तरीय द्विपक्षीय भेटवार्ता हुने कार्यसूची रहेको छ। यता पूर्वी अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 29 जना घाइते भएका छन्। ट्रकमा पाकिस्तानले आप्रवासीहरूमाथि कड़ा नियम लागू गरेपछि आफ्नो सरसामान सहित स्वदेश फर्कदै गरेका अफगान शरणार्थीका परिवारहरू सवार थिए। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार यस वर्षको शुरूदेखि हालसम्म 4,47,000 भन्दा बढ़ी अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किसकेका छन्। अब खेलकुद। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको बायोमास ओफल मैदानमा आज भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपाल आज एसियन गेम्समा छनौट हुने अवसर गुमेको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्याण्ड छनौट भइसकेका छन्। यता यूईएफए च्याम्पियन्स लीगको उपाधिका लागि आज राति इंग्लिश क्लब आर्सेनल र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएससी भिड्दैछन्। हंगेरीको बुडापेस्टमा हुने यो बहुप्रतीक्षित फाइनल खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। आर्सेनल सन् 2006 पछि पहिलो पटक च्याम्पियन्स लीगको फाइनलमा पुगेको हो भने साबिक विजेता पीएससी लगातार दोस्रो पटक उपाधि चुम्ने दाउमा रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकार गलत बाटोमा हिँडे सचेत गराउन सभामुख अर्यालको आह्वान। कानून निर्माणमा सुझाव दिन नागरिक समाजसँग अपील। एमालेको संसदीय दलको बैठक सिंहदरबारमा जारी। नयाँ बजेट र संसदको रणनीतिबारे छलफल केन्द्रित। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स भ्रमणका लागि आज काठमाडौँ आउँदै परराष्ट्र मन्त्री र संचार मन्त्रीका साथै राष्ट्रपा सभापति लामी छानेसँग भेटवार्ता हुने। प्रधानमन्त्री शाहसँग भने भेट नहुने। कञ्चनपुरको दोदा नदी र बाहुन खोलाको बाढ़ीमा फँसेका 20 जनाको सकुशल उद्धार। बाढ़ी पहिरोले मुख्य राजमार्गहरूको आवागमन प्रभावित। यस सिजनमा सगरमाथा र मकालुमा 7 आरोही तथा गाइडको मृत्यु। म्यानमारका राष्ट्रपति भारत भ्रमणमा उच्च स्तरीय भेटवार्ता हुने पूर्वी अफगानिस्तानमा पाकिस्तानबाट फर्किएका शरणार्थी सवार ट्रक दुर्घटना 18 जनाको मृत्यु र एसियन गेम्स महिला क्रिकेट छनौटमा मलेसियासँग नेपाल स्तब्ध च्याम्पियन्स लीगको फाइनल आज उपाधिका लागि आर्सेनल र पीएससी भेट्दै हौस् त यसका साथै काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: माध्यमिक शिक्षा परीक्षा एसएलए 2082 सफलता हासिल गर्नुहुने देशैभरिका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
1: एसएलए पछि अब के गर्ने, कहाँ पढ्ने, चिन्ता छोड्नुहोस्। तपाईँकै शरी लाममा विगत लामो समयदेखि गुणस्तरीय शिक्षाको सम्भाग बनिरहेको श्री हेरिटेज नेशनल एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: यस वर्ष एसईए 2082 चार जीपीए सहित जिल्लामै सर्वोत्कृष्ट नतिजा र कक्षा 12 समेत लगातार उत्कृष्ट नतिजा ल्याउन सफल हेरिटेज नेशनल एकाडेमीमा व्यवस्थापन संकाय म्यानेजमेन्ट स्ट्रीम अन्तर्गत
1: होटल म्यानेजमेन्ट,
0: कम्प्युटर साइन्स
1: र बिजनेस स्टडीज
0: विषयहरूमा भर्ना आवेदन फारम धमाधम वितरण भइरहेको छ।
1: अनुशासन, नैतिकता र गुणस्तरीय शिक्षाको मार्गमा निरन्तर हिँडिरहेको यस विद्यालयमा आउनुहोस् र आफ्नो उच्च शिक्षाको सुनौलो भविष्य सुनिश्चित गर्नुहोस्।
0: हाम्रा मुख्य विशेषताहरू:
1: दक्ष एवं अनुभवी शिक्षक टोली,
0: आधुनिक कम्प्युटर ल्याब,
1: होटल म्यानेजमेन्टको प्रयोगत्मक कक्षा,
0: मल्टिमिडिया जडित कक्षा कोठा,
1: आफ्नै बास्केटबल, भलिबल कोर्ट र फुटबल मैदान,
0: साथै सुरक्षित यातायातको सुविधा।
1: आउनुहोस्, सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: भर्ना तथा विस्तृत जानकारीका लागि सम्पर्क
1: श्री हेरिटेज नेशनल एकाडेमी माध्यमिक विद्यालय गर्नुहोस्।
0: हाम्रा मुख्य विशेषताहरू:
1: दक्ष एवं अनुभवी शिक्षक टोली,
0: आधुनिक कम्प्युटर ल्याब,
1: होटल म्यानेजमेन्टको प्रयोगत्मक कक्षा।

0: 26 35 948, सञ्जीव पल तामाङ प्रिन्सिपल 98 5 26 80 446.
1: कति धुवा फ्याँकेको यो बाइकले, त बस्दिनँ म त तपाईँको बाइकमा.
2: किन के भो फेरि, झन् आज सँगै जाम, अफिस छोडिदिन्छु भनेको.
1: आज मलाई अफिस छोड्ने होइन, बरु वर्कसप जानुस्, अफिस त म आफै जान्छु.
2: किन त्यस्तो भने कि,
1: तपाईँको बाइकको अवस्था हेर्नु त, काम पुत्र टाढो छ भन्दैमा यसरी बाइकबाट यति साह्रो धुवा निस्कँदा पनि चलाइराख्नु भएको छ. यस्ता सवारी साधनले फ्याँक्ने धुवाले गर्दा त हो नि वायु प्रदूषण हुने.
2: मेरै एउटा बाइकले वायु प्रदूषण हुन्छ नि, कुरा हेर न.
1: तपाईँले जस्तै म एक्लैले गरेर के हुन्छ भनेर सोध्छन् त, यस्तो अवस्था आउँछ जताततै धुवा. सबैले आफ्नो तर्फबाट गर्न सक्ने त गर्नु पर्यो नि. बाइकलाई बेला बेला सर्भिसिङ गराए पो राम्रो हुन्छ, अनि धुवा पनि फ्याँक्दैन. गइहाल्नुहोस् त सर्भिसिङ सेन्टरमा.
2: कुरा त तिमीले पनि ठिक गरे, मैले ध्यानै नदिएको यसबारे त. ल छोड्न नसके पनि भरे दिन चाहिँ आउँछ है. वायु प्रदूषणले मानव स्वास्थ्यमा पनि असर गर्छ नि.
1: हो नि त,
3: नियमित रूपमा सवारी साधनहरू मर्मत गरी राम्रो अवस्था राखी वायु प्रदूषण न्यूनीकरण गरौं. वायु प्रदूषणको कारणले हुने दीर्घ रोगहरू, दम, निमोनिया, मुटु, फोक्सो सम्बन्धी रोगहरू लाग्नबाट बचौं. राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र.
4: नमस्कार, म डाक्टर विनोद भट्टराई, न्युरो सर्जन, बीएनसी मेडिकल कलेज. अब अहिले हाम्रो यो सवारी दुर्घटना भनेको एकदमै जटिल किसिमको एउटा चोटपटकको एउटा कारण छ. अब यो धेरै कुराहरू हामीले आफूले पनि प्रिभेन्ट गर्न सक्ने कुरा हो, जस्तै हेलमेट लगाउने, होइन, मादक पदार्थ खाएर सवारी नचलाउने, र यो हाम्रो जस्तो रोड छ यसमा स्पिड कम स्पिडमा सवारी साधन चलाउने, यो तरिकाले हामीले हेड इन्जुरीहरू प्रिभेन्ट गर्न सक्छौँ. र यदि चोटपटक लागेमा, अनि यदि एकदमै मान्छेको होस कम छ, होइन, यदि भमिट भइरहेछ र मान्छेको होस कम भएको खण्डमा चाहिँ कुनै न कुनै सिटी स्क्यान भएको ठाउँमा गएर जति सक्दो चाँडै सिटी स्क्यान गराउन जरुरत देखिन्छ. र यस कारणले गर्दाखेरि उपचारमा पनि चाँडै जति चाँडै भयो त्यति राम्रो हुने हुन्छ. यस कारणले गर्दाखेरि यो हाम्रो सवारी दुर्घटना सकेसम्म प्रिभेन्ट गर्ने हो, र भइसकेपछि पनि जति सक्दो चाँडै यो यसको उपचार हुने ठाउँमा गएर उपचार गराउनु पर्छ.
5: डाक्टर साहब, हाम्रो पहिलो बच्चा 3 वर्षको भइसक्यो, अब हामी अर्को बच्चा जन्माउने योजनामा छौँ. पहिलो बच्चा अपाङ्ग जन्मिएको छ, अर्को बच्चा पनि त्यस्तै जन्मिन्छ कि भन्ने डर लागिरहेछ, के गर्ने होला डाक्टर साहब?
6: हेर्नुहोस्, तपाईँहरू सही समयमा सस्तै सस्ता आउनु भएर राम्रो गर्नुभयो. यदि हामीले योजनाबद्ध गर्भधान विधि अप्नाउने हो भने जन्मजात अपाङ्गता भएका बच्चाहरू जन्मने सम्भावना कम हुन्छ.
7: योजनाबद्ध गर्भधान विधि, यो भनेको चाहिँ के हो नि डाक्टर साहब?
6: योजनाबद्ध गर्भधान विधि भनेको गर्भधानको योजना बनाएकी विवाहित महिलाले गर्भधान हुनुभन्दा 3 महिना अगाडिदेखि नियमित रूपले स्वास्थ्य कर्मीको सल्लाह बमोजिम फोलिक एसिड र आइरन चक्कीको सेवन गरेमा जन्मजात अपाङ्गता भएका बच्चाहरू जन्मने सम्भावना धेरै कम हुन्छ.
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र.

0: चुरोट त खाँदैनौ, हुक्का त चल्छ होला नि।
1: ल, तिमीहरूलाई थाहै रहन्छ, हुक्का पनि सुर्तिजन्य पदार्थ नै हो। यसमा पनि क्यान्सर गराउने तत्त्वहरू साथै धातु र तार जस्ता विषाक्त तत्त्वहरू पाइन्छन्, जसले मुटु रोग, फोक्सो सम्बन्धी रोगहरू निम्त्याउन सक्छ नि।
0: ए, अनि मैले सेवन गर्दा मेरो नजिकै बस्ने व्यक्तिलाई पनि असर गर्छ त?
1: गर्छ नि। यसको धुवाले तिम्रो स्वास्थ्यमा मात्रै नभएर कोठामा बस्ने अन्य सबैको स्वास्थ्यमा उत्तिकै नराम्रो असर गर्दछ। त्यति मात्र कहाँ हो र, गर्भवती महिलाले यसको सेवन गरेमा शिशु जन्मदा कम तौलको जन्मनी, साथै त्यस्ता शिशुहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या आउने जोखिम बढी हुन्छ।
2: जीवन सुन्दर र अमूल्य छ, हुक्काको धुवामा आफ्नो जीवन बर्बाद नगरौं। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: मायु मेडिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ।
4: डाक्टर आभास निरौला जेठ 21 गते बिहिबार आउँदै हुनुहुन्छ।
5: उपचार हुने रोगहरू मानसिक तनाव भएमा, टाउको दुखेमा, निन्द्रा नलाग्ने, उदासीन हुने, बिर्सने, घबराहट हुने, एकोरिने, छारे रोग हुने, साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला।
6: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर
4: आनन्द राज खनाल आउँदै हुनुहुन्छ।
5: उपचार हुने रोगहरू हाड जोड्ने, नशा, बाथ रोग, ढाड कम्बर, छाती, नशा झमझम गर्ने, नशा च्यापिएको, हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
4: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ
2: जेठ 14 गते बिहिबार आउँदै हुनुहुन्छ।
4: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर माधव जेठ 21 गते बिहिबार आउँदै हुनुहुन्छ।
5: शरीरमा दाँत, दुबी, घाउ खटिरा, छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
4: अंशुमानी जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह, ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असार 4 गते बिहिबार माया मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर, रेडियो एक्सरे, रगत, पिसाब, ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु, पेट, छाती, मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी अस्पतालबाट जेठ 21 गते बिहिबार आउँदै हुनुहुन्छ।
7: माया मेडिकल हल, नवीन चोक, इलाम, 0725311065, 98427524577, 98144725577।
3: सम्पर्क स्थान माई मेडिकल, नवीन चोक, इनाम बजार। सम्पर्क नम्बर 0725311065।
8: नमस्कार, म डाक्टर विनोद भट्टराई, न्युरो सर्जन, बीएनसी मेडिकल कलेज। अब अहिले हाम्रो यो सवारी दुर्घटना भनेको एकदमै जटिल किसिमको एउटा चोटपटकको एउटा कारण छ। अब यो धेरै कुराहरू हामीले आफूले पनि प्रिभेन्ट गर्न सक्ने कुरा हो, जस्तै हेलमेट लगाउने, होइन, मादक पदार्थ खाएर सवारी नचलाउने, र यो हाम्रो जस्तो रोड छ यसमा स्पिड कम स्पिडमा सवारी साधन चलाउने, यो तरिकाले हामीले हेड इन्जुरी प्रिभेन्ट गर्न सक्छौँ। र यदि चोटपटक लागेमा अनि यदि एकदमै मान्छेको होस कम छ, होइन, यदि भमिट भइरहेछ र मान्छेको होस कम भएको खण्डमा चाहिँ कुनै न कुनै सिटी स्क्यान भएको ठाउँमा गएर जति सक्दो चाँडै सिटी स्क्यान गराउन जरुरत देखिन्छ, र यस कारणले गर्दाखेरि उपचारमा पनि चाँडै जति चाँडै भयो त्यति राम्रो हुने हुन्छ। त्यस कारणले गर्दाखेरि यो हाम्रो सवारी दुर्घटना सकेसम्म प्रिभेन्ट गर्ने हो, र भइसकेपछि पनि जति सक्दो चाँडै यो यसको उपचार हुने ठाउँमा गएर उपचार गराउनु पर्छ।
9: नमस्कार, म प्रश्न साक्य। यहाँहरू सुन्दै हुनुहुन्छ सुन्दर नगरी इलामको रेडियो नेपालवाणी एफएम 94.9 मेगाहर्ज, मेरो मनको रेडियो।

0: एक्सट्रिम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 4 बजेको छ.
2: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: नेपाल वाणी एफएम 94.9 हामीलाई सुन्दै गर्नुहोस्, हामी तपाईँसँगै छौ.
4: माध्यमिक शिक्षा परीक्षा एसईई 2082 सफलता हासिल गर्नुहुने देशैभरिका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना.
5: एसईई पछि अब के गर्ने, कहाँ पढ्ने, चिन्ता छोड्नुहोस्. तपाईँकी सरी लाममा विगत लामो समयदेखि गुणस्तरीय शिक्षाको सम्भाग बनिरहेको श्री हेरिटेज नेशनल एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 नयाँ भर्ना खुल्यो.
4: यस वर्ष एसईई 2082 4 जीपीए सहित जिल्लामै सर्वोत्कृष्ट नतिजा र कक्षा 12 समेत लगातार उत्कृष्ट नतिजा ल्याउन सफल हेरिटेज नेशनल एकाडेमीमा व्यवस्थापन संकाय म्यानेजमेन्ट स्ट्रिम अन्तर्गत
5: होटल म्यानेजमेन्ट,
4: कम्प्युटर साइन्स
5: र बिजनेस स्टडीज
4: विषयहरूमा भर्ना आवेदन फारम धमाधम वितरण भइरहेको छ.
5: अनुशासन, नैतिकता र गुणस्तरीय शिक्षाको मार्गमा निरन्तर हिँडिरहेको यस विद्यालयमा आउनुहोस् र आफ्नो उच्च शिक्षाको सुनौलो भविष्य सुनिश्चित गर्नुहोस्.
4: हाम्रा मुख्य विशेषताहरू:
5: दक्ष एवं अनुभवी शिक्षक टोली,
4: आधुनिक कम्प्युटर ल्याब,
5: होटल म्यानेजमेन्टको प्रयोगत्मक कक्षा,
4: मल्टिमिडिया जडित कक्षा कोठा,
5: आफ्नै बास्केटबल, भलिबल कोर्ट र फुटबल मैदान,
4: साथै सुरक्षित यातायातको सुविधा.
5: आउनुहोस्, सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्.
4: भर्ना तथा विस्तृत जानकारीका लागि सम्पर्क
5: श्री हेरिटेज नेशनल एकाडेमी माध्यमिक विद्यालय, इलाम नगरपालिका 9, सिंहनगर, इलाम.
4: टीका प्रसाद फुयाल अध्यक्ष 98426-35948, सञ्जीव पल तामाङ प्रिन्सिपल 98526-80446.
6: प्रस्तुत छ नेपालमै पहिलो पटक आफ्नो आवश्यकता अनुसार एसएमएस, भोइस र डेटा छनौट गर्न मिल्ने एनसेल माई प्लान. अब न्यूनतम रू 500 एनसेल सेन्टर वा एनसेल एपमा गई माई प्लान सेवा लिनुहोस्, साथै निशुल्क एनसेल टक टाइम र एसएमएस सेवा बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म पनि पाउनुहोस्. यो सेवा हाल पोस्ट पेड र बिज प्लानका लागि मात्र रहेको छ. विस्तृत जानकारीका लागि 9007 डायल गर्नुहोस्. एनसेल आज भोलि सधैँ.
7: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो मलेरिया रोकथामको उत्तम उपाय हो. औलोको संक्रमणबाट बस्ने यी उपायहरू अपनाऊ: सधैँ झुल टाँगेर सोध्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे फगाउने धूप वा मलमको प्रयोग गर्ने, घर पालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्ने, लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझ पख सावधानी अपनाउने, ढल खुला नराख्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने.
8: कति धुवाँ फ्याँकेको यो बाइकले त, बस्दिन म त तपाईँको बाइकमा.
9: किन के भो फेरि, झन् आज सँगै जाम, अफिस छोडिदिन्छु भनेको.
8: आज मलाई अफिस छोड्ने होइन, बरु वर्कसप जानुस्, अफिस त म आफै जान्छु.
9: किन त्यस्तो भने कि,
8: तपाईँको बाइकको अवस्था हेर्नु त, कामको चटारो छ भन्दैमा यसरी बाइकबाट यति साह्रो धुवाँ निस्कँदा पनि चलाइराख्नु भएको छ. यस्ता सवारी साधनले फ्याँक्ने धुवाँले गर्दा त हो नि वायु प्रदूषण हुने.
9: मेरै एउटा बाइकले वायु प्रदूषण हुन्छ नि, कुरा हेर न.
8: तपाईँले जस्तै म एक्लैले गरेर के हुन्छ भनेर सोध्छन् त, यस्तो अवस्था आउँछ जताततै. सबैले आफ्नो तर्फबाट गर्न सक्ने त गर्नु पर्यो नि. बाइकलाई बेला बेला सर्भिसिङ गराए पो राम्रो हुन्छ, अनि धुवा पनि फ्याँक्दैन. गइहाल्नुहोस् त सर्भिसिङ सेन्टरमा.
9: कुरा त तिमीले पनि ठिक गर्यो, मैले ध्यानै नदिएको यसबारे त. ल छोड्न नसके पनि भरेदिन चाहिँ आउँछ है. वायु प्रदूषणले मानव स्वास्थ्यमा पनि असर गर्छ नि.
8: हो नि त,
10: नियमित रूपमा सवारी साधनहरू मर्मत गरी राम्रो अवस्था राखी वायु प्रदूषण न्यूनीकरण गरौं. वायु प्रदूषणको कारणले हुने दीर्घ रोगहरू, दम, निमोनिया, मुटु, फोक्सो सम्बन्धी रोगहरू लाग्नबाट बचौं. राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र.
11: डाक्टर साहब, हाम्रो पहिलो बच्चा 3 वर्षको भइसक्यो. अब हामी अर्को बच्चा जन्माउने योजनामा छौ. पहिलो बच्चा अपाङ्ग जन्मिएको छ, अर्को बच्चा पनि त्यस्तै जन्मिन्छ कि भन्ने डर लागिरहेछ. के गर्ने होला डाक्टर साहब?
0: हेर्नुहोस्, तपाईँहरू सही समयमा स्वास्थ्य संस्था आउनु भएर राम्रो गर्नुभयो। यदि हामीले योजनाबद्ध गर्भधान विधि अप्नाउने हो भने जन्मजात अपाङ्गता भएका बच्चाहरू जन्मने सम्भावना कम हुन्छ।
12: योजनाबद्ध गर्भधान विधि, यो भनेको चाहिँ के हो नि डाक्टर साहब?
0: योजनाबद्ध गर्भधान विधि भनेको गर्भधानको योजना बनाएकी विवाहित महिलाले गर्भधान हुनुभन्दा 3 महिना अगाडिदेखि नियमित रूपले स्वास्थ्य कर्मीको सल्लाह बमोजिम फोलिक एसिड र आइरन चक्कीको सेवन गरेमा जन्मजात अपाङ्गता भएका बच्चाहरू जन्मने सम्भावना धेरै कम हुन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: California. Extreme energy drink.
1: ओहो शैला, कहाँ हिँडेको?
2: कहाँ जानु र? घरमा चाहिने सामान रङ रोकन किन हिँडेको नि?
1: यी सब सामान चाहिँ कहाँ पाइँदो रहेछ नि शैला?
2: कहाँ पाउनु नि? नवीन चोकको श्रेष्ठ सिसा पसल तथा उपहार गृहमा पाइन्छ नि। फेरि त्यहाँ त डाफे ब्रान्डका पशुपति पेन्ट्सद्वारा निर्मित 5 वर्षसम्म रहने इनामेल, वालको भित्र र बाहिर रङ आउने सुन्दर र आकर्षक 3 देखि 5, 5 देखि 8, 8 देखि 10 वर्षसम्म रहने ग्यारेन्टीका साथ 2 मिनटमा नै चाहिए जस्तो रङ पाइन्छ नि। अझ त्यहाँ त धाराका सामान फिटिङ पाइप, जीआई र सीपीभीसी अनि पीभीसी पाइपहरू सस्तो र राम्रो पाइन्छ। कहाँ त्यति मात्र हो र, अरू पनि सुन्नुहोस् त। फेरि कार्पेटरलाई चाहिने प्लेजर, राउटर, ग्राइन्डर, ड्रिल, पानी तान्ने मोटर, भाइब्रेटर जस्ता मेसिनहरू पाउनुका साथै बिग्रिने पार्ट्सहरू पाइन्छ अनि बनाइन्छ पनि। त्यस्तै गरी काँटी, कब्जा, छिर्किनी, ह्यान्डल, कैची, बट्टाली, कचक, सिसा, राम्रा ब्रान्डका प्लाइवुड, फोरमाइका, सनमाइका, डेनराइट, फेभिकल, बालुवा जाली, स्टिल जाली, त्रिपाल, प्लास्टिकहरू यस श्रेष्ठ सिसा पसलमा पाइन्छ। फेरि खुद्रा तथा होलसेलका लागि पनि एकमात्र भरपर्दो पसल श्रेष्ठ सिसा पसल हो नि।
1: ओहो साइला, धेरै ठाउँ कुद्नु नपर्ने, सबै सामान एकै ठाउँमा पाइने, हैरान पनि नहुने, सस्तो पनि पाइने, बडो राम्रो रहेछ।
2: हजुर, ग्राहकको चाहना, सस्तो र राम्रो सरसामान, हाम्रो प्रतिबद्धता। सम्पर्क
3: 0725206656 र 98426702504।
2: श्रेष्ठ सिसा पसल नवीन चोक 1 इलाम, प्रोप्राइटर चिरञ्जीवी श्रेष्ठ।
4: नमस्कार, म गायक तथा संगीतकार मन थुलो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपाल बाणी FM 94.9 MHz, मेरो मनको रेडियो।